0: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर
4: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
8: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
9: सुबिसु छिटो पनि सुरक्षित पनि
10: थप जानकारी तथा बुकिङका लागि
11: 01-42-35-888 98-12-35-888
7: Introducing Wi-Fi 6 with Subisu Suraksha.
8: Wi-Fi 6 sanga paunuhos high speed ra stable internet.
7: Sathai Subisu Suraksha le tapailai rakcha online browsing ma surakshit.
8: Hanikarak site asurakshit content aba sabai instant block huncha.
9: Subisu chito pani surakshit pani.
10: Thap jankari tatha booking ka lagi
11: 01-42-35-888 98-012-35-888

0: advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
0: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
2: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि यूपीएस इन्भर्टर सोलर उपलब्ध यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ सोलर होस्ट वा हाइब्रिड सिस्टम बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: यु क्यान डान्स
5: यु क्यान सिङ ऑल यु गॉट टू डू इज
6: जस्ट ट्यून इन
5: Kips FM 98.3 megahertz, your companion. The radio of new generation.

0: 20 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
4: भन्ज्याङ चौतारी
3: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
5: पुरै 1 घन्टा 3 मुभीज का सुपरहिट गीतहरू
6: 3 in 1
7: Every Saturday 9 a.m. and Thursday 6 p.m.

0: Every Tuesday and Friday, 1 p.m. Wednesday, 10 p.m.
1: Ki mile bhane ka sara dil khoera ma
2: Nepali Super Hits
0: Only on Kips FM 98.3
2: Swastha jivan, sukhi jivan, Halesi Clinic, sadhai tapai sanga 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा
3: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
0: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
3: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
2: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
3: फोन नम्बर 4910511 4910511 9851170939
4: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 5302678. 5302678.

0: Enjoy 60s, 70s and 80s Bollywood numbers.
1: Chandan Sabadan, Chanchal Chitvan, Dheere Se Tera Ye Muskaan.
0: Bollywood Golden Hits.
2: Kayavali Pyar Ka Dushman Hai.
0: Every Monday and Friday 10 PM, Sunday and Tuesday 4 PM.
3: Hey, bachna, ae haseeno, lo main aa gaya.
4: Just move your feet, just move your feet. Enjoy the dance beat, enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.
5: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एटा राम्रो होला?
6: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
5: किन ए एसी लाइट ब्रिक नै?
6: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
5: वाह, मैले खोजेको जस्तै रहेछ।
6: स्ट्रङ, लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596, 98-012-35-444.
7: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
9: Babu, pani ko bill tiri de lo.
10: La, tiri de.
11: Babu, batti ko bill tiri de aaja.
10: La, la, tiri de.
9: Dada, इन्टरनेट को पनि लास्ट दिनु है आज।
10: ल त्यो पनि तिर्दे।
9: तर सबै कुरा यति छिटै कसरी तिरिस?
10: किनकि मसँग हाम्रो पात्र छ।
11: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
10: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब। अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।
12: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
13: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
14: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
13: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
14: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
12: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
15: 01-42-35-888 98-012-35-888।
16: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
17: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
18: Keeps FM 98.3 presents Pop Hour.
19: मुझे कैसे पता न चला कि तू मैनू प्यार।
18: Every Friday 12 p.m.

0: listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 MHz.
1: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
2: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
1: किन ए एसी लाइट ब्रिक नै?
2: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
1: वाह, मैले खोजेको जस्तो रहेछ।
2: स्ट्रङ, लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596-98-3512-4444।
3: स्वस्थ जीवन, सुखी जीवन, हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग।
4: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ। हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ।
5: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सीदेखि ड्रेनेजसम्म, न्युडुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार।
4: खुशीको खबर, हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
3: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
4: फोन नम्बर 4910511 4910511 9851170939 9851170939.
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
8: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
9: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 MHz। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
10: Mix Max at 98.3.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: नमस्कार अनि हार्दिक स्वागत छ तपाई सुन्दै हुनुहुन्छ किप्स 98.3 एफएम
4: हजुर नमस्ते अनि स्वागत छ यो किप्स एफएम 98.3
5: सुजल पा अनि गिन नमस्कार किप्स 98.3 एफएम
6: तपाईसँगको सहयात्रा
7: मिक्स म्याच एट 98.3

0: Life-changing quotes. जबसम्म तपाई पहिला आफैमा खुसी हुनुहुन्न तबसम्म तपाईलाई कसैले पनि खुसी बनाउन सक्दैन.
1: The world's full of tremendous numbers of trend and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
2: Driver mamailo motor chalau.
0: Aba aayo ati supat mulyama taxi, microbus, delivery van, pickup, bus tatha truck ka lagi guaranteed battery haru. New Kathmandu Electric Electronics Battery Shop Kuleshwar bata naya battery kharid garnus ra paunus heavy discount. Jun chuke brand ka purana battery exchange subidha.
3: Sampark Battery Shop New Kathmandu Electric Electronics Kuleshwar Kathmandu phone number 530-2678 530-2678 location ko lagi google garnu hos Battery Shop New Kathmandu Electric Electronics.
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising, affordable, effective, and culturally close.
4: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
6: You can dance.
7: You can sing. All you gotta do is
8: just tune in.
7: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
9: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
0: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
10: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
9: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
11: 01 42 88 98 0 12
12: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
0: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर तपाईँको कार भ्यान एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्
3: सम्पर्क ब्याट्री सप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
13: भइगो नि जाउँ छोडेर जानेलाई भइगो नि जाउँ तर के र जाने
14: किप्स अनप्लग्ड
13: लास्ट मोडमा नहीं
14: नेपाली आर्टिस्ट सिङ्गर्सहरूका अनप्लग्ड गीतहरू सुन्न नछुट्याउनु होला हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे

0: तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पेनियन किप्स टाइम चेक
1: अहिले बिहानको 9 बजेको छ
2: किप्स यू कूल
3: किप्स यू अलाइव
4: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
5: Three in one. From the movie A Dil Hai Muskil.

0: इन आँखों के मस्ती मस्ताने हजार
1: टिप्स 98.3 FM मा गजल संसार।

0: the world full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
1: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक, सधैं तपाईंसँग. 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा.
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा.
3: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा.
2: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्।
4: हलेसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
2: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939.
5: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there, follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
7: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
8: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर. तपाईँको कार, भ्यान, एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्.
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678, 5302678. लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
10: डाले डाले मा तिम्रो रूपको लाले.
11: नेपाली चलचित्रका सदाबहार गीतहरू.
12: मेरो निन्द्रो भोक तिर्खा रात र दिनको.
11: Wednesday and Saturday 2 p.m. Thursday 10 p.m. only on KIPS FM 98.3.
0: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र KIPS FM 98.3 मेगाहर्जमा. ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे.
13: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
2: Every Monday 5 p.m. and Friday 8 p.m.

0: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 MHz.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एउटा राम्रो होला?
4: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
3: किन ए एसी लाइट ब्रिक नै?
4: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ।
3: वाह, मैले खोजेको जस्तै रहेछ।
4: स्ट्रङ, लाइट एन्ड स्मार्ट। ए एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596, 98-012-3544.

0: पॉप आवर।
1: मुझे कैसे पता न चला कि तू मैनू प्यार।
0: एवरी फ्राइडे 12 PM।

0: every Tuesday and Friday, 1 p.m. Wednesday, 10 p.m.
1: Timile bhane ka sara dip chhoera ma
2: Nepali super hits
0: only on Kips FM 98.3
3: Stay connected with your favorite station, Kips FM 98.3 MHz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.
0: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: क्लासिक हिन्दी पप टाइम
7: चलने लगी है हवाएं सागर भी लहराए
6: क्लासिक हिंदी पॉप टाइम एट किप्स एफएम 98.3

0: are in tune to KIPPS FM 98.3 MHz, your companion.
1: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
2: Every Monday 5 p.m. and Friday 8 p.m. Enjoy 60s, 70s and 80s Bollywood numbers.
3: Chandan Sabadan, Chanchal Chitvan, Dheere Se Tera Ye Muskaan.
2: Bollywood Golden Hits.
4: Kaya Bali Pyar Ka Dushman Hai.
2: Every Monday and Friday 10 p.m. Sunday and Tuesday 4 p.m.
5: Hey, bachna, hey, haseeno, lo main aa gaya.
6: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
7: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
8: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म नोड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
7: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
7: फोन नम्बर 4910511 4910511 9851170939 0939
9: इन्जिनियर साहब घर बनाउन खोज्दै छु कुनै इटा राम्रो होला
10: अरु हैन ए एसी लाइट ब्रिक नै रोज्नुस्
9: किन ए एसी लाइट ब्रिक नै
10: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
9: वाह मैले खोजेको जस्तो रहेछ
7: 1114510511 9851170939
9: इन्जिनियर साहब घर बनाउन खोज्दै छु कुनै इटा राम्रो होला
10: अरु हैन ए एसी लाइट ब्रिक नै रोज्नुस्
9: किन ए एसी लाइट ब्रिक नै
10: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
9: वाह मैले खोजेको जस्तो रहेछ
10: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-012-35-444
11: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, battery shop.

0: 91.3 FM.
1: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.

0: number 9. Movie
1: Dhurandhar, The Revenge.
0: Song
1: Aari Aari.

0: पहिलेदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ
1: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर
2: तपाईँको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
7: म्युजिक मज्जा
6: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा
8: पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
9: This is किप्स 98.3 FM, your companion.
10: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.

0: Number 7.
1: मूवी
2: पति पत्नी और वो दो
1: सॉन्ग
2: रूप दी रानी

life-changing quotes. मान्छे जन्मले होइन कर्मले महान हुन्छ।

0: किप्स 98.3 एफएम मा गजल संसार
1: मुझसे मिलने शमा जलाकर आज महल में आज
0: गजल संसार
1: गुम का खजाना तेरा भी है मेरा भी।
2: हर एक शनिवार बिल्की 10 बजे
3: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
4: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
5: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् Weekly Roll News Matra Kips FM 98.3 MHz ma. Tune in garnuhos harik aitabar bihana 7 baje ani harik sombar beluki 8 baje.
6: Aba New Kathmandu Electric Electronics ma gari haruka battery ko sajilai exchange offer. Tapai ko car, van, SUV tatha bike ko purano battery ko adhiktam resale dam ko sath naya guaranteed batteries haru lagnuhos.
7: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: व्हाट्स द सिक्रेट टु सक्सेस
9: सिम्पल से यस टु रेडियो एडभर्टाइजिंग
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
10: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
11: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
12: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
11: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
12: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
10: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
13: 01-42-35-888 98-12-35-888
14: You can dance
15: You can sing All you gotta do is
16: Just tune in
17: Kips FM 98.3 MHz Your companion
18: The radio of new generation
19: Stay connected with your favorite station Kips FM 98.3 MHz
9: Join our community on Facebook for the latest updates and all the music you love.
19: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
13: Keeps FM 98.3 presents Pop Hour.
3: मुझे कैसे पता न चला
13: Every Friday, 12 p.m.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: Stay connected with your favorite station, Kips FM 98.3 MHz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there, follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.
3: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
4: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
5: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
6: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
5: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
6: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि
8: थप जानकारी तथा बुकिङका लागि
9: 091-4235-888
10: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
5: अब आयो अति सुपथ मूल्यमा ट्याक्सी माइक्रोबस डेलिभरी भ्यान पिकअप बस तथा ट्रकका लागि ग्यारेन्टिड ब्याट्रीहरू न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स ब्याट्री सप कुलेश्वरबाट नयाँ ब्याट्री खरिद गर्नुहोस् र पाउनुहोस् हेभी डिस्काउन्ट र जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज सुविधा
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
12: द वर्ल्ड फुल अफ ट्रेमेन्डियस नम्बर्स अफ ट्रेन्ड एन्ड युर बिजी स्केड्युल Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending? Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on Kips FM 98.3 MHz. Never miss out being trendy.
0: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Kips FM 98.3 MHz.

0: Don't change the station. We'll be right back. You are listening to Gibbs FM 98.3 MHz, your companion. Just tune in.
1: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला गिप्स मोस्ट वान्टेड गिप्स मोस्ट वान्टेड
2: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
3: गिप्स 98.3 एफएम मा गजल संसार
4: मुझसे मिलने शमा जलाकर आज महल में आज
3: गजल संसार
4: गम का खजाना तेरा भी है मेरा भी
5: हर एक शनिवार बिल्की 10 बजे
6: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरु र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
7: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
5: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
7: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: हलेसी क्लिनिक नारायण

0: चितार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी।
1: फोन नम्बर 4910511 4910511 9851170939 9851170939।
2: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एटा राम्रो होला?
3: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
2: किन ए एसी लाइट ब्रिक नै?
3: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
2: वाह, मैले खोजेको जस्तै रहेछ।
3: स्ट्रङ, लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596 98-512-3544।
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर।
7: तपाईँको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्।
8: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 530-2678 530-2678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: नेपाल भाषा या न्याय बुझेचौ मेत
1: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज।
2: यो हो किप्स एफएम 98.3 मेगाहर्ट्ज।
3: किप्स 98.3 एफएम को कलिउड टाइम मा अहिले तपाईं सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू।

0: life-changing quotes. जिंदगी लामो छ, साथी बनाउँदै गर्नुस्, मन मिलोस वा नमिलोस, हाथ मिलाउँदै गर्नुस्।
1: नेपाली सांगीतिक क्षेत्र का गीत संगीत को साथ में रमाइला सेगमेंट्सहरू कार्यक्रम
0: म्यूजिक मजा
1: प्रत्येक मंगलवार बेलुकी 8 बजे देखि 9 बजे सम्म र प्रत्येक बिहीबार बिहान 7 बजे देखि 8 बजे सम्म मात्र केप्स 98.3 FM मा।

0: free internet ko matalin hos.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Whirlink and always stay connected wherever you are.
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
7: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
8: Every Monday 5 p.m. and Friday 8 p.m.

0: The Vice Sunday Hunsa, Kips FM, 98.3 MHz, your companion.
1: Kips, time check.
2: अहिले मध्याह्नको 12 बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
6: साताको 10 उत्कृष्ट गीतहरुको काउन्टडाउन शो.
7: Kips most wanted.
2: हेलो हेलो नमस्कार स्वागत छ तपाईलाई कार्यक्रम किप्स मोस्ट वान्टेड मा तपाई सुन्दै हुनुहुन्छ रेडियो स्टेशन किप्स एफएम 98.3 मेगाहर्ज द रेडियो अफ न्यू जेनेरेशन र म छु तपाईको साथमा आरजित जेसिका र किप्स मोस्ट वान्टेड प्रोग्राममा हामी प्ले गर्ने गर्दछौ 10 वटा उत्कृष्ट नेपाली गीतहरु जसमा तपाईले इन्जोय गर्न सक्नुहुन्छ नेपाली आधुनिक गीत देखि लिएर नेपाली पप सङ्सहरु सम्म हामी काउन्टडाउन गर्ने गर्दछौ नम्बर 10 देखि नम्बर 1 सम्मको सङ्सहरु तपाईले हामीलाई सुन्न सक्नुहुन्छ संसारभर हाम्रो अनलाइन एड्रेस www.keepsfm.com मार्फत वा हाम्रो पात्र एप डाउनलोड गरेर पनि हामीलाई सुन्न सक्नुहुन्छ अब भने लागौ हामी हाम्रो नम्बर 10 को गीतर्फ अंडर नम्बर 10 मा रहेको छ यो वीक गीत कलियुगकी राधा बाई बबिता मानन्धर यस गीतमा लिरिसिस्ट हुनुहुन्छ दीपी खनाल भने म्युजिक दिनुभएको छ शंकर थापाले अरेंजर हुनुहुन्छ विषमाचार्य भने मिक्स मास्टर गर्नुभएको छ कुमार केसीले अब सुन्छौ बबिता मानन्धरको आवाजमा कलियुगकी राधा
7: किप्स मोस्ट वान्टेड नम्बर 10

भर्खरै हामीले कलियुगकी राधा गीत सुनिसकेका छौँ र अब पनि लागौँ हामी नम्बर 9 को गीततर्फ. नम्बर 9 मा यो विक रहेको छ गीत डोली बाई वर्षा कर्मचार्य. लिरिक्स दिनुभएको छ सलिन मगरले भने म्युजिक र कम्पोजिसन गर्नुभएको छ वर्षा कर्मचार्य र सलिन मगरले. मिक्स मास्टर गर्नुभएको छ देव शर्मा र शाश्वत श्रेष्ठले. अब सुन्छौँ वर्षा कर्मचार्यको आवाजमा डोली.

0: All right, भर्खरै हामीले सुन्यौं नम्बर 9 को सङ, अब भने हामी लागौ हाम्रो नम्बर 8 को गीत तर्फ. नम्बर 8 मा रहेको छ गीत सिटी बजाउँदै बाई राहुल श्रेष्ठ एन्ड एलिना चौहान. यस गीतमा लिरिसिस्ट म्युजिक दिने काम गर्नुभएको छ जगत तिरुवाले, भने अरेन्जिङ र मिक्स मास्टर गर्नुभएको छ जीवन बारुले. अब सुन्छौ गीत सिटी बजाउँदै.
1: Gifts Most Wanted Number 8.

0: भर्खरै हामीले सुन्यौँ नम्बर 8 को सङ. अब भने लागौँ हामी नम्बर 7 को गीततर्फ. नम्बर 7 मा रहेको छ गीत मोहनी लगायो कान्छीले, जसमा भोकलिस्ट हुनुहुन्छ आशीर्वाद सुवेदी र एलिना चौहान, भने लिरिक्स दिनुभएको छ बसन्त सापकोटाले. म्युजिक दिने र कम्पोजिङ गर्ने काम गर्नुभएको छ बसन्त सापकोटाले, भने म्युजिक प्रड्युसर हुनुहुन्छ उदयराज पौड्यो. मिक्स मास्टर गर्नुभएको छ किशोर थापाले. अब सुन्छौ नम्बर 7 मा गीत मोहनी लगायो कान्छीले.
1: Gift most wanted number 7.

0: अब भने पालो भइसकेको छ हाम्रो फर्स्ट सेगमेन्टको र फर्स्ट सेगमेन्टको नाम रहेको छ फ्ल्यासब्याक। फ्ल्यासब्याकमा हामी प्ले गर्ने गर्दछौँ पुराना नेपाली गीतहरू र यो विक फ्ल्यासब्याकमा रहन सफल भएको छ गीत कहिले भेट्ने खै के बाँचौला खै बाई अलमोरा राणा उप्रेती। अब सुन्छौ फ्ल्यासब्याकमा गीत कहिले भेट्ने खै। यो गीत पछि भने हामीले लिनेछौँ एउटा छोटो ब्रेक र ब्रेक पछि फेरि पनि अझै मिठा मिठा गीतहरू लिएर म जेसिका आउने नै छु। टिल देन किप लिसनिङ टु किप्स एफएम 98.3 मेगाहर्ज।
1: Flashback. Flashback.

0: Hits 98.3 FM. Your companion.
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
2: नेपाली सुपर हिट्स।

0: every Tuesday and Friday, 1 p.m. Wednesday, 10 p.m.
1: Timi le bhane ka sara de phoera ma
2: Nepali super hits
0: only on Kips FM 98.3.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
0: अब आयो अति सुपथ मूल्यमा ट्याक्सी माइक्रोबस डेलिभरी भ्यान पिकअप बस तथा ट्रकका लागि ग्यारेन्टिड ब्याट्रीहरू न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स ब्याट्री सप कुलेश्वरबाट नयाँ ब्याट्री खरिद गर्नुहोस् र पाउनुहोस् हेभी डिस्काउन्ट र जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज सुविधा
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: You can dance.
7: You can sing. All you gotta do is
8: just tune in.
7: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
9: Amilai Sunhos, www.kipsfm.com Marfot. Just tune in, radio, naya generation ko.

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स मा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरु सुपथ मूल्यमा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरुको एक्सचेन्ज सुविधा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरु ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरु लग्नुहोस् साथै तपाईको इन्भर्टर युपिएसहरु मर्मत समारका लागि सम्झनु होला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Raja Motiwa Motina Yewa Ni Pushi Changutu Kele
6: नेपाल भाषा या न्याय पुसे चौमेत
7: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज।

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: नमस्कार अनि हार्दिक स्वागत छ तपाईं सुन्दै हुनुहुन्छ किप्स 98.3 FM
2: हजुर नमस्ते अनि स्वागत छ यो किप्स FM 98.3
3: जुजुल अप्पा अनि गिन नमस्कार किप्स 98.3 FM
4: यो हो किप्स 98.3 FM तपाईं सँगको सहयात्रा
5: साताको 10 उत्कृष्ट गीतहरुको काउन्टडाउन शो
4: Most Wanted

All right, welcome back after first commercial break. Tapai sundai hunuhuncha karyakram Keeps Most Wanted on radio station Keeps FM 98.3 megahertz. The station that keeps you cool, keeps you alive and keeps you entertained. Ra maja tapai ko sath ma Jessica. Tapai le aba hamilai worldwide sunna saknuhuncha hamro patra app bata wa hamro online address www.keepsfm.com bata pani sunna saknuhuncha. तपाई हामीसँग सोशल मिडियाहरू फेसबुक टिकटक र इन्स्टामा पनि कनेक्ट हुन सक्नुहुन्छ आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज अब भने लागौ हामी नम्बर 6 को गीततर्फ नम्बर 6 मा रहेको छ गीत आँखैमा लाउने मेरो गाजल बाई स्मिता बोहरा एन्ड साजन शाह र्यापर हुनुहुन्छ अनुप महर्जन भने म्युजिक दिने लिरिक्स दिने र मिक्स मास्टर गर्ने काम गर्नुभएको छ साजन शाहले अवेन्जर हुनुहुन्छ विश्व अधिकारी अब सुन्छौ स्मिता बोहरा र साजन शाहको आवाजमा आँखैमा लाउने मेरो गाजल

0: भर्खरै हामीले सुन्यौँ गीत पागलपन. अब भने लागौँ हामी हाम्रो नम्बर फोरको गीततर्फ. नम्बर फोरमा रहेको छ गीत मखमली बाई द हुलाकी. अब सुन्छौँ नम्बर फोरमा गीत मखमली.
1: Kids most wanted number 4.

अब भने लागौँ हामी हाम्रो दोस्रो सेगमेन्टतर्फ. हाम्रो दोस्रो सेगमेन्टको नाम रहेको छ न्यू पिन्च. न्यू पिन्चमा हामी प्ले गर्ने गर्दछौँ मार्केटमा रिलिज भएको नयाँ नयाँ गीतहरू. र यो विक न्यू पिन्चमा रहेको छ गीत चिसो चिसो झरी, जसमा भोकलिस्ट हुनुहुन्छ प्रताप दास र रचना रिमाल. भने लिरिक्स दिने र म्युजिक दिने काम गर्नुभएको छ सौगात श्रेष्ठ. अनुरागीले भने अरेन्ज गर्नुभएको छ विष्णु तामाङले र साथसाथै मिक्स मास्टर गर्नुभएको छ कुमार सानुपुनले. अब सुन्छौ प्रताप दास र रचना रिमालको आवाजमा चिसो चिसो झरी. यो गीत पछि हुनेछ एउटा छोटो मिठो ब्रेक र ब्रेक पछि म जेसिका फेरि पनि आउने नै छु मिठा मिठा गीतहरू लिएर. Till then, keep listening to Radio Station Keeps FM 98.3 MHz.

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मज्जा म्युजिक
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा
2: बेस्ट रोमांटिक हिंदी सॉन्ग्स
3: रब दिखता है यारा मैं क्या करूं तुझ में रब दिखता है यारा मैं क्या करूं
2: Every Sunday 9 p.m. and Tuesday 6 p.m.
4: रखो जो बाकी मैं सबसे वो लैला मांगू ज़माने से रब से वो लैला कब से मैं तेरा हूं कब से तू मेरी लैला
5: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईं सँग
6: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
7: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
8: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
7: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
9: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
7: फोन नम्बर 4910511 4910511
10: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
11: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर तपाईँको कार भ्यान एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
13: What's the secret to success?
14: Simple. Say yes to radio advertising.
13: Your brand, our voice. One message, thousands of listeners.
14: Radio advertising. Affordable, effective, and culturally close.
13: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
15: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
16: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
17: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् Weekly Roll News मात्र KIPS FM 98.3 MHz.

0: मा ट्यून इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
1: KIPPS 98.3 FM your companion
2: साताको 10 उत्कृष्ट गीतहरुको काउन्टडाउन शो
1: KIPPS most wanted

0: Welcome back after second commercial break. You are listening to the program Keeps Most Wanted on radio station Keeps FM 98.3 MHz, your companion. र म चाहिँ तपाईँको साथमा जेसिका. अब भने लागौँ हामी नम्बर 3 को गीततर्फ. र नम्बर 3 मा रहेको छ गीत चकमा बाइ एलिना चौहान. यो गीतमा लिरिक्स दिने र म्युजिक दिने काम गर्नुभएको छ मनी श्रेष्ठले भने अरेन्जर र मिक्स मास्टर हुनुहुन्छ विकेश गुरुङ. अब भने सुन्छौँ हामी एलिना चौहानको आवाजमा गीत चकमा.
1: Keeps Most Wanted number 3.

मुभिङ अन टु नम्बर टू सङ, केटी फस्यो माया बस्यो, जसमा भोकलिस्ट हुनुहुन्छ आशिष अविरल र अस्मिता अधिकारी, भने लिरिक्स दिनुभएको छ एक नारायण भण्डारीले, म्युजिक दिने र मिक्स मास्टरिङ गर्नुभएको छ आशिष अविरलले। अब सुन्छौ नम्बर टूमा गीत केटी फस्यो माया बस्यो।

0: अब भने हाम्रो तेस्रो सेगमेन्टको पालो भएको छ र तेस्रो सेगमेन्टको नाम रहेको छ माई चोइस. माई चोइसमा म प्ले गर्ने गर्दछु मेरो चोइसको गीतहरू र यो विक मैले माई चोइसमा लिएर आएको छु गीत माया फेरी, जसमा भोकल दिने, कम्पोजिङ गर्ने र लिरिक्स दिने काम गर्नुभएको छ सीमा राईले, भने अरेन्जिङ गर्नुभएको छ दिवस गुरुङ र सीमा राईले, मिक्स मास्टर गर्नुभएको छ दिवस गुरुङले. अब सुन्छौ सीमा राईको आवाजमा माया फेरी.
1: My choice.

0: Alright, let's do a quick recap of the songs.
1: Are you ready?
2: Recap. Let's go.
0: Number 10 ma raheko cha geet Kali Yug Ki Radha by Babita Manandhar. Number 9 ma raheko cha geet Doli by Barsha Karmacharya. Number 8 ma raheko cha geet Sithi Bajaundai jasma awaz dinu bhayeko cha Rahul Trastale bhane. Number 7 ma raheko cha geet Mohani Lagayo Kanchi le by Ashirwad Suvedi and Elina Chauhan. Number 6 ma cha geet Aankhai ma laune Mero Gajal by Smita Bohra and Sajan Saha. Number 5 ma raheko cha geet Pagalpan by Badal Thapa. Number 4 ma raheko cha Makhmali by The Hulaki. Number 3 ma bhane raheko cha geet Chakma Elina Chauhan ko awaz ma. Ra number 2 ma raheko cha geet Keti Fasyo Maya Basyo jaslai awaz dinu bhayeko cha Ashish Abidal ra Asmita Adhikari le. अब भने हाम्रो नम्बर 1 को सङ रिवील गर्ने भालो पनि भइसकेको छ र नम्बर 1 मा यो वीक रहन सफल भएको छ गीत पियारी बाइ बियोन्ड ब्रिजेस एन्ड अबु द रियल म्यान जसमा कम्पोजिङ र लिरिसिस्ट को काम गर्नु भएको छ बियोन्डले भने मिक्स मास्टर गर्नु भएको छ ब्रिजेस श्रेष्ठले साथसाथै अब बिदा माग्ने बेला पनि भइसकेको छ र सुन्दै गर्नु होला हाम्रो कार्यक्रम किप्स मोस्ट वान्टेड एट रेडियो स्टेशन किप्स एफएम 98.3 मेगाहर्ज र यदि तपाईँलाई सल्लाह सुझाव दिनु मन छ भने हामीलाई फलो गर्नुहोला हाम्रो सोसल मिडिया फेसबुक इन्स्टा र टिकटकमा हाम्रो आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज यति भन्दै म जेसिका पनि बिदा हुन चाहन्छु धन्यवाद
2: किप्स मोस्ट वान्टेड नम्बर 1

0: your home. KIPS 98.3 FM. तपाईं सँगको सहयात्रा.
1: सौन्दर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल. साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे.
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इँटा राम्रो होला?
5: अरू होइन, ए एसी लाइट ब्रिक नै रोज्नुहोस्.
4: किन ए एसी लाइट ब्रिक नै?
5: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
4: वाह, मैले खोजेको जस्तो रहेछ.
5: स्ट्रङ, लाइट एन्ड स्मार्ट. ए एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ. फोन 01-591-3596, 98-12-35-444.
6: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर.
7: तपाईँको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्.
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ. फोन नम्बर 530-2678, 530-2678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
9: बाबु, पानीको बिल तिरिदे
10: ल. ल तिरिदे.
11: बाबु, बत्तीको बिल तिर्दे आज.
10: ल ल तिरिदे.
9: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज.
10: ल त्यो पनि तिर्दे.
9: तर सबै कुरा यति छिटै कसरी तिरिस?
10: किनकि मसँग हाम्रो पात्र छ.
11: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
10: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ. छैन त गजब. अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै.

0: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुस् हलेसी आईआर क्लिनिक, नारायणटार काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
1: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939।
2: ड्राइभर मामाइलो मोटर चलाउ।
3: अब आयो अति सुपथ मूल्यमा ट्याक्सी, माइक्रोबस, डेलिभरी भ्यान, पिकअप, बस तथा ट्रकका लागि ग्यारेन्टिड ब्याट्रीहरू। न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स ब्याट्री सप कुलेश्वरबाट नयाँ ब्याट्री खरिद गर्नुहोस् र पाउनुहोस् हेभी डिस्काउन्ट र जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज सुविधा।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: यु क्यान डान्स,
6: यु क्यान सिङ, ऑल यु गॉट टू डू इज
7: जस्ट ट्यून इन
6: KIPS FM 98.3 MHz, your companion, the radio of new generation.

Life-Changing Quotes. रित्तो खल्ती समस्या होइन, समस्या हो रित्तो मस्तिष्क र रित्तो हृदय। यो भनाई हो जे एन डेविडसनको।

0: Every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
3: Amilai Sunhos, www.keepsfm.com Marfot. Just tune in, Radio Naya Generation Co.
4: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-12-35-888
11: पुरै एक घन्टा तिनवटा मुभिजका सुपरहिट गीतहरू
12: Every Saturday 9 a.m. and Thursday 6 p.m.
13: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune in to Weekly 10. Weekly 10.
14: Time Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
13: on Keeps 98.3

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 2 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion. Call you.

0: Peeps FM 98.3 MHz. Your companion.
1: भइगो नि जाऊ छोडेर जानेलाई भइगो नि जाऊ तर्केर जाने
2: Keeps unplugged
1: last मोडमा नहि
2: नेपाली आर्टिस्ट सिङ्गर्सहरूका अनप्लग्ड गीतहरू सुन्न नछुट्याउनुहोला हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे।

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 3 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Bing, bing, bing, dum, dum.
7: Mix Max at 98.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
2: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
1: किन ए एसी लाइट ब्रिक नै
2: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
1: वाह मैले खोजेको जस्तै रहेछ
2: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-35-96-98-012-35-444
3: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
4: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
5: के भयो बोला दाइ के गुनगुनाइरहेको
4: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
5: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
4: यति सजिलै
5: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
6: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर तपाईँको कार भ्यान एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टी ब्याट्रीहरू लग्नुहोस्
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
10: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday, 8 a.m. and Saturday, 6 p.m.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: Epson M series printers primarily for crisp quality black and white prints at a cost of 25 paise per page up to 8000 pages with initial ink consuming just 12 watts of power 45

0: Life Changing Quotes。अरुको खुशी खोज्ने मान्छे यति हतारमा हुन्छ कि उसले पहिल्यै आफ्नो खुशीलाई उछिनिसकेको हुन्छ। यो भनाई हो सोरेन क्रिकगार्डको।
1: फुलको डाले डालेमा तिम्रो रूपको लाले।
2: नेपाली चलचित्रका सदाबहार गीतहरू।
3: मेरो निन्द्रा तिर्खा रात रजिनाको किन छोडेको।
2: Wednesday and Saturday 2 p.m. Thursday 10 p.m. only on Kips FM 98.3।
4: पुरै एक घंटा तीनवटा मूवीज का सुपरहिट गीतहरू।
5: Three in one।
6: Every Saturday 9 a.m. and Thursday 6 p.m.
7: Kips FM 98.3 presents Pop Hour।
8: मुझे कैसे पता न चला।
7: Every Friday, 12 p.m.
9: Afreena, Afreena, Afreena, Afreena. Usne jana ki tareef mumkin nahi.
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising, affordable, effective, and culturally close.
10: Say yes to radio advertising, where every word makes an impact. Kips FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: Motorcycle battery, easy exchange offer.
2: तपाईँको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्।
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
13: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।

नमस्ते श्रोता वृन्द, म युक्ता यहाँलाई धेरै धेरै स्वागत गर्दैछु कार्यक्रम किप्स अनप्लग्डमा। यस कार्यक्रममा यहाँले सुन्न सक्नुहुन्छ विभिन्न गायक गायिका वा ब्यान्डको चोइसमा उहाँहरूकै आवाजमा अनप्लग्ड गीतहरू। हजुर मित्र, हामीलाई साथ दिनुहोला र अबको एक घन्टासम्म यहाँले डिफ्रेन्ट आर्टिस्टहरूबाट रमाइलो रमाइलो अनप्लग्ड सङ्ग्सहरूलाई सुनेर इन्जोय गर्न सक्नुहुन्छ। तपाईँ अहिले ट्युन्ड इन हुनुहुन्छ स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्जमा, द रेडियो स्टेसन द्याट किप्स यु कुल, किप्स यु अलाइभ एन्ड किप्स यु इन्टरटेन्ड। हामीलाई तपाईँले संसारभर कुनै पनि ठाउँबाट सुन्न सक्नुहुन्छ हाम्रो अनलाइन वेबसाइट मार्फत। वेबसाइटको एड्रेस रहेको छ www.kipsfm.com, अथवा एप हाम्रो पात्रबाट पनि तपाईँले किप्स

एफएमलाई सर्च गरेर सुन्न सक्नुहुन्छ र साथसाथै मित्र हाम्रो फेसबुक पेज र इन्स्टाग्राम पेजमा पनि हामीलाई लाइक र फलो गर्न नबिर्सिनुहोला। ओके, आजको किप्स अनप्लग्डमा अब हामी सुन्नेछौँ हाम्रो पहिलो आर्टिस्टको रोजाइको अनप्लग्ड सङ्ग्स। आज हामी पहिला सुन्नेछौँ गायक श्याम कार्कीको सुरिलो आवाजमा उहाँकै चोइसको अनप्लग गीतहरू। ओके श्रोता मित्र, तपाईँ सुनेर इन्जोय गर्नुहोला, म चाहिँ फेरि पनि कार्यक्रममा उपस्थित हुने नै छु।

0: Uh-uh, don't change the station. We'll be right back. You are listening to Gibbs FM 98.3 MHz, your companion. Just tune in.
1: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
2: Every Monday 5 p.m. and Friday 8 p.m.
3: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
4: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: हलेसी क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
6: Stay connected with your favorite station Keeps FM 98.3 MHz
7: Join our community on Facebook for the latest updates and all the music you love
6: And don't stop there follow us on Instagram and TikTok too Search Keeps FM 98.3 MHz and hit that follow button today
8: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
9: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
10: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
11: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
10: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
11: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
9: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
2: 01-42-35-888 98-12-35-888
12: You can dance.
13: You can sing. All you gotta do is
6: just tune in.
0: Gibbs FM 98.3 MHz, your companion. The radio of new generation.
14: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
14: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising, affordable, effective, and culturally close.
14: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
15: Motorcycle battery, easy exchange offer.
16: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्
17: सम्पर्क ब्याट्री शप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
18: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
19: नेपाली
0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
19: म्युजिक मजा म्युजिक
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा
20: यो हो केप्स एफएम 98.3 मेगाहर्ज
21: FM 98.3 MHz presents

That was a short commercial break. Break pachi ma yukta tapai lai feri ek patak swagat gardai chu karyakram Keeps Unplugged ma. यस कार्यक्रममा यहाँले सुन्न सक्नुहुन्छ विभिन्न गायक गायिका वा ब्यान्डको चोइसमा उहाँकै आवाजमा अनप्लग्ड सङ्ग्स यहाँ अहिले ट्युन्ड इन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज द रेडियो अफ न्यू जेनेरेसन द स्टेशन द्याट किप्स यू कुल किप्स यू अलाइभ एन्ड किप्स यू इन्टरटेन्ड र अनलाइन तपाईँले हामीलाई संसारको कुनै पनि ठाउँबाट सुन्न सक्नुहुन्छ www.kipsfm.com.bat वा एप हाम्रो पात्रोमा पनि तपाईँले किप्स एफएमलाई सर्च गरेर हामीलाई सुन्न सक्नुहुन्छ ओके अब चाहिँ हामी हाम्रो अर्को आर्टिस्टको चोइसमा अनप्लग गीत सुनेर मनोरञ्जन लिनेछौँ अब चाहिँ हामी सुन्नेछौँ गायिका सृजना कार्कीको मिठो आवाजमा उहाँकै चोइसको अनप्लग्ड गीतहरू

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो। वर्ल्डलिङ्क, मनसँग जोडिएको तार, तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: किप्स एफएम 98.3 प्रेजेंट्स पॉप आवर।
4: मुझे कैसे पता न चला कि तू मैनू प्यार।
3: एवरी फ्राइडे 12 PM।

आवाजमा अनप्लग्ड गीतहरू सुनिसक्यौं। तपाईँ अहिले सुन्दै हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 MHz। साथै तपाईँले हामीलाई हाम्रो फेसबुक पेज र इन्स्टाग्राम पेजमा पनि लाइक गर्न सक्नुहुन्छ र फलो गर्न सक्नुहुन्छ। म हुँ आरजे युक्ता र अब चाहिँ कार्यक्रम किप्स अनप्लग्डमा हामी सुन्नेछौँ अर्को एक गायकको चोइसमा रहेको उहाँकै आवाजमा अनप्लग्ड गीतहरू। ओके, अब भने हामी सुनेछौँ राजु गुरुङको आवाजमा अनप्लग्ड गीतहरू। अलराइट मित्र, उहाँको चोइसको अनप्लग्ड गीतहरू सुनेर यहाँहरू मनोरञ्जन लिनुहोला। म युक्ता फेरि पनि कार्यक्रम किप्स अनप्लग्डमा आउने नै छु।

All right, हाम्रो second commercial break पछि पनि म युक्ता तपाईलाई स्वागत गर्दछु कार्यक्रम Keeps Unplugged मा. ब्रेक अगाडि हामीले गायिका सृजना कार्कीको सिरिलो

0: ओके श्रोता मित्र, हामीले भर्खरै सुन्यौ गायक राजु गुरुङको आवाजमा विभिन्न अनप्लग्ड गीतहरू। र यो सँगसँगै साथी हामी कार्यक्रम किप्स अनप्लग्डको अन्तिम चरणमा आइपुगेको छौ। आशा छ यहाँलाई आजको यो कार्यक्रम राम्रो लाग्यो होला। तपाईँले हामीलाई तपाईँको प्रतिक्रिया, सल्लाह, सुझाव हाम्रो फेसबुक पेजमा लेखेर पठाउन सक्नुहुन्छ। र मित्र, यो सँगसँगै तपाईँलाई म यो इन्फर्मेसन पनि दिन चाहन्छु कि यदि तपाईँ पनि प्रोफेसनल सिङ्गिङ गर्दै हुनुहुन्छ वा तपाईँ पनि कुनै ब्यान्डसँग आबद्ध हुनुहुन्छ र तपाईँ हामी माझ यसरी नै अनप्लग गीतहरू राख्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला। हामीलाई सम्पर्क गर्नको लागि हाम्रो फेसबुक पेज मार्फत यहाँले सम्पर्क गर्न सक्नुहुन्छ। ओके, अब म यहाँसँग छुट्टिने आज्ञा माग्दछु र अर्को हप्ता पनि तपाईँले मलाई यसरी नै साथ दिनुहुन्छ यो मेरो विश्वास छ। अलराइट, सो अब म बिदा माग्न चाहन्छु। नमस्कार, बाई बाई।
1: लाइफ चेन्जिङ कोच। मानिस ठुलो दिलले हुन्छ, जातले होइन। यो भनाई हो महाकवि लक्ष्मी प्रसाद देवकोटाको।

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले साँझको 5 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
0: Naya Nepali Git Sangeet.

0: स्वस्थ जीवन सुखी जीवन
1: हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईं सँग
2: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
3: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सीदेखि ड्रेनेजसम्म न्युरुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार
2: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 98511709 98511709
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
6: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
7: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
6: किन ए एसी लाइट ब्रिक नै
7: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
6: वाह मैले खोजेको जस्तै रहेछ
7: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-012-3544

0: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
2: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर तपाईँको कार भ्यान एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टी ब्याट्रीहरू लग्नुहोस्
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: What's the secret to success?
0: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
0: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.

0: साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my world link and always stay connected wherever you are.
1: Namaskar!
2: Namaskar!
1: Kahiye, kya sunenge aap?
3: Enjoy 60s, 70s and 80s Bollywood numbers. Bollywood Golden Hits. Every Monday and Friday, 10 p.m. Sunday and Tuesday, 4 p.m.
4: तपाई सुन्दै हुनुहुन्छ
1: के
4: ई
1: ई
5: पी
6: एस
7: टिप्स 98.3 एफएम योर कम्पानियन
8: नयाँ नयाँ नेपाली गीत सङ्गीत।

0: Life-Changing Quotes.
1: सिकाइको बारेमा सुन्दर कुरा यो हो कि कसैले यसलाई तपाईँबाट चोर्न सक्दैन. यो भनाइ हो बीबी किङको.
2: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा. कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा.
3: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: You can dance.
6: You can sing. All you gotta do is
7: just tune in.
8: Keeps FM 98.3 MHz, your companion. The radio of new generation.
9: New Kathmandu Electric Electronics. Ekai Chanamuni UPS Inverter Solar Uplabda. यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ. सोलर होस वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम.
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
11: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
12: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत. जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको.
13: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर.
1: तपाईँको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्.
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
14: World's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out.

0: तपाईं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले साँझको 6 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat.

तो प्यार दो प्यार दो और बेचैन दिल ठरकी हो।

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिंग मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिंग.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: Are you ready to turn up the volume and rock out like never before?
6: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
5: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
6: Don't miss a beat. Mark your calendars and set your alarms because it's time to rock out with the best.
5: Rock Fever. Every Friday 9 a.m. and every Thursday 7 p.m.
6: Radio station Keeps FM 98.3 megahertz.
7: Wake me up when September ends.
8: Tapai sundai hununcha.
9: K
8: E
9: E B
8: S
10: Keeps 98.3 FM, your companion.
11: Just move your feet. Enjoy the dance beat.

0: What's the secret to success?
1: Simple. Say yes to radio advertising.
0: Your brand, our voice. One message, thousands of listeners.
1: Radio advertising. Affordable, effective, and culturally close.
0: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
2: सौंदर्य स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल साथ में सुन्नुहोस् नेपाली र हिंदी सुपरहिट गीतहरु मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे
3: नेपाली सांगीतिक क्षेत्र का गीत संगीत को साथ में रमाइला सेगमेंट्स हरू कार्यक्रम
4: म्यूजिक मज़ा
3: प्रत्येक मंगलवार बेलुकी 8 बजे देखि 9 बजे सम्म र प्रत्येक बिहीबार बिहान 7 बजे देखि 8 बजे सम्म मात्र किप्स 98.3 एफएम मा
5: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग
6: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
7: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
8: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
7: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
9: हलेसी क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
7: फोन नम्बर 4910511 4910511 9851170939 9851170939

0: आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
1: वाह, मैले खोजेको जस्तै रहेछ।
0: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596-98-012-35-444।
2: You can dance,
3: you can sing, all you gotta do is
4: just tune in.
3: KIPS FM 98.3 MHz, your companion, the radio of new generation.
5: Babu, pani ko bill tiri de lo.
6: La, tiri de.
7: Babu, batti ko bill tiri de aaja.
6: La la, tiri de.
5: Dada, internet ko pani last dino hai aaja.
6: La, tyo pani tiri de.
5: Tara, sabbe kura eti chite kasari tiris.
6: किनकि मसँग हाम्रो पात्र छ।
7: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
6: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब? अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।
1: अब आयो अति सुपथ मूल्यमा ट्याक्सी, माइक्रोबस, डेलिभरी भ्यान, पिकअप, बस तथा ट्रकका लागि ग्यारेन्टिड ब्याट्रीहरू। न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स ब्याट्री सप कुलेश्वरबाट नयाँ ब्याट्री खरिद गर्नुहोस् र पाउनुहोस् हेभी डिस्काउन्ट र जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज सुविधा।
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
9: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
10: Join our community on Facebook for the latest updates and all the music you love.
9: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
11: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नुहोला।
12: हरेक शनिबार मध्याह बाह्र बजे, आइतबार राति आठ बजे र मङ्गलबार बिहान नौ बजे।
2: This is KIPS 98.3 FM, your companion.
13: Just move your feet. Enjoy the dance beat.

0: life-changing quotes. यदि तपाईं आफ्नो विचार परिवर्तन गर्न सक्नुहुन्छ भने तपाईं आफ्नो जीवन परिवर्तन गर्न सक्नुहुन्छ। यो भनाई हो विलियम जेम्सको।
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
2: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम भन्ज्याङ चौतारी प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
3: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर।
0: तपाईँको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
8: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा।
9: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
9: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
10: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
11: 01-42-35-888 98-12-35-888।
0: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
1: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले बेलुकीको 7 बजेको छ
2: Keeps you cool. Keeps you alive.
3: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
4: Keeps FM 98.3 presents Beauty, Health and Lifestyle. नमस्कार श्रोता मित्र कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा तपाईँलाई स्वागत गर्दैछु म युक्ता श्रोता मित्र कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा हामी सौन्दर्य स्वास्थ्य वा जीवनशैली टपिक सम्बन्धी केही कुराकानी गर्ने गर्दछौँ र यही टपिक सम्बन्धी केही जानकारी तपाईँलाई दिने गर्दछु हजुर श्रोता मित्र अनि तपाईँहरू अहिले ट्युन इन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज द रेडियो स्टेशन द्याट अलवेज किप्स यू कुल किप्स यू अलाइभ एन्ड किप्स यू इन्टरटेन्ड तपाईँले हामीलाई अनलाइन पनि सुन्न सक्नुहुन्छ हाम्रो अनलाइन एड्रेस kipsfm.com मार्फत वा एप हाम्रो पात्रद्वारा पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ संसारको कुनै पनि कुनाबाट हजुर आजको यस बसाइमा तपाईँसँग म कुराकानी गर्नेछु जीवन सङ्घर्षपूर्ण हुँदा तपाईँले के गर्न सक्नुहुन्छ हजुर मित्र जीवनमा हामीले कुनै न कुनै समयमा सङ्घर्ष र चुनौतीको सामना गर्नै पर्छ कहिलेकाहीँ सङ्घर्षको पलहरूमा तपाईँ थकित हुन सक्नुहुन्छ यस सङ्घर्षपूर्ण जीवनबाट तपाईँलाई बाहिर निस्कन मन लाग्छ तर मित्र आफूमा विश्वास राख्नुहोस् आज तपाईँलाई यस्तो बेलामा के गर्न सकिन्छ केही टिप्सहरू दिन जाँदैछु टिप्सहरू दिन अगाडि एउटा गीत सुनिहालौँ सो पहिलो गीत हामी सुन्नेछौँ सचनराज वैद्यको आवाजमा गीत रहेको छ सुनकान्छी यस गीतको राइटर र प्रड्युसर पनि सचनराज वैद्य नै हुनुहुन्छ मिक्सिङ र मास्टरिङ गर्नुभएको छ दिवस गुरुङले

हजुर श्रोता, मित्र भर्खर हामी सुन्यौं गीत सुनकान्छी बाई सज्जनराज वैद्य। सो यस कार्यक्रममा आज म तपाईँलाई केही टिप्स दिन जाँदैछु। जीवन संघर्षपूर्ण हुँदा तपाईँले के गर्न सक्नुहुन्छ यसकै बारेमा। सो पहिलो टिप रहेको छ, मित्र यो जहिले सोच्नुहोला कि तपाईँ सक्नुहुन्छ। हजुर मित्र, जीवन संघर्षपूर्ण हुँदै जाँदा लाग्न सक्छ कि हामी आफूमै केही कमी कमजोरी छ होला, तपाईँ खुसीको हकदार हुनुहुन्न जस्तो लाग्न सक्छ। तर मित्र यस्तो नसोच्नुहोला, हामीले आफूले आफैलाई कहिले पनि महत्वहीन मान्नु हुँदैन। हामीले कहिलेकाहीँ गल्ती गर्न सक्छौँ, कहिलेकाहीँ हारको पनि सामना गर्नुपर्छ, तर आफ्नो नजरमा आफ्नो महत्व कहिले पनि नघटाउनुहोस्। कठिनाइहरू सङ्घर्षहरूबाट सिक्नुहोस् र एक समझदार व्यक्ति बन्नुहोस्। ओके श्रोता मित्र, यो फर्स्ट टिप मैले तपाईँलाई भनिसकेँ। अब फेरि पनि हामी एउटा गीत नै सुन्नेछौँ मित्र। अब भने हामी सुन्नेछौँ गीत हाय दिल। यो गीत मुभी दिल का रिश्ताबाट रहेको छ। यस गीतको सिङ्गर्सहरू हुनुहुन्छ अलका याग्निक र कुमार सानु। म्युजिक डाइरेक्टर इस गीतको हुनुहुन्छ नदिम र श्रवण। लिरिसिस्ट हुनुहुन्छ समीर।

श्रोता मित्र हमने बहुत बड़े सुने हो गीत हाय दिल मूवी दिलका रिश्ता ओके सो कार्यक्रम ब्युटी एन्ड लाइफ स्टाइलमा हामी अगाडि बढ्ने छौँ जीवन सङ्घर्षपूर्ण हुँदा तपाईँले के गर्न सक्नुहुन्छ सो यही सम्बन्धी अर्को टिप रहेको छ गुनासो गर्न छोडिदिनुहोस् हजुर मित्र जीवनमा कठिनाइहरूको सामना गर्नुपर्दा हामी धेरै पटक गुनासो गर्न पुग्छौँ कहिलेकाहीँ गुनासो गर्नाले मन हल्का पनि हुन्छ तर मित्र समस्या त त्यहाँ सुरु हुन्छ जब हामी सानो भन्दा सानो कुरामा पनि गुनासो गर्न पुग्छौँ केही सानो समस्या वा सानो कठिनाइमा पनि हामी गुनासो गरिहाल्छौँ यस्तो गर्दा हामीलाई अझ बढी गाह्रो हुन्छ किनकि हामी नेगेटिभमा बढी फोकस गर्न पुग्छौँ यसले तनावलाई पनि बढाउँछ ओके सो अर्को यो टिप मैले तपाईँलाई भनिसकेँ हामी फेरि पनि अर्को एउटा गीत नै सुनौ सो अब हामी गीत सुन्नेछौँ सुनिता थेगिमको आवाजमा तिमी आउने आशैमा यस गीतको कम्पोजर र राइटर हुनुहुन्छ विपना राय र मनिष श्रेष्ठ मित्र यो गीतपछि म लिनेछु एउटा छोटो ब्रेक र ब्रेकपछि फेरि पनि कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा आउनेछु सुन्दै रहनुहोला किप्स एफएम 98.3 मेगाहर्ट्जलाई

0: Pre-internet cu Mătălin Hus. Our life is always on the happening. Kuru kuru. Connect to my Whirlink and always stay connected wherever you are.
1: Motorcycle battery easy exchange offer.
2: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: enjoy 60s, 70s and 80s Bollywood numbers.
1: Chandan Sabadan, Chanchal Chitvan, Dheere Se Tera Ye Muskaan.
0: Bollywood Golden Hits.
2: Kayavali Pyar Ka Dushman Hai.
0: Every Monday and Friday, 10 p.m., Sunday and Tuesday, 4 p.m.
2: Hey, bachna, ay, haseeno, lo main aa gaya.
3: Do you really want it? Do you really want it?
4: Radio station that keeps you cool, keeps you alive, and keeps you entertained. Keeps FM 98.3 megahertz. Just tune in.
3: Do you really want it?
0: Gibbs FM 98.3 presents Beauty, Health and Lifestyle. Okay, break pachi feri pani swagat cha karyakram Beauty, Health and Lifestyle ma. हजुर श्रोता मित्र, तपाईँ अहिले ट्युन इन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज, द रेडियो स्टेशन द्याट अलवेज किप्स यू कुल, किप्स यू अलाइभ एन्ड किप्स यू इन्टरटेन्ड. तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ कहीँबाट पनि. हाम्रो अनलाइन एड्रेस kipsfm.com मार्फत वा एप हाम्रो पात्र मार्फत पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ. सो आजको यस एपिसोडमा म तपाईँलाई भन्दैछु, जीवन सङ्घर्षपूर्ण हुँदै जाँदा तपाईँले के गर्न सक्नुहुन्छ, यही बारेमा केही टिप्सहरू तपाईँलाई मैले दिँदैछु. अर्को टिप्सतिर म लाग्न चाहन्छु. अर्को रहेको छ, जिम्मेवारी लिनुहोस्. मित्र, जब जीवन कठिन हुँदै जान्छ तब हामी सजिलै आफ्नो स्थितिको दोष अरूलाई दिन पुग्छौँ. आफ्नो दुःख र पीडाको जिम्मेवार हामी अरूलाई ठहराउन पुग्छौँ. तर मित्र, यस्तो गर्दा हामीलाई लाभ भन्दा पनि हानि बढी हुन जान्छ. किनभने यस्तो गर्नाले हामीले हाम्रो वर्तमान स्थितिलाई बदल्न सक्दैनौ, हामी त्यही स्थितिमा अड्किएर बस्छौ. त्यसैले मित्र, आफ्नो स्थितिको जिम्मेवारी आफै लिनुहोस् र यसलाई राम्रोको लागि परिवर्तन गर्नुहोस्. हजुर मित्र, यो कुरा मैले तपाईँलाई भनिसके. अब फेरि पनि हामी अर्को एउटा गीत नै सुन्नेछौ. सो अब गीत रहेको छ स्त्री 2 मुभीबाट खुबसुरत. यस गीतको सिङ्गर्सहरू हुनुहुन्छ विशाल मिश्रा र सचिन जिगर. म्युजिक सचिन जिगरको नै रहेको छ, लिरिक्स दिनुभएको छ अमिताभ भट्टाचार्यले.

हजुर मित्र भर्खरै हामीले सुन्यौं स्त्री टू मुभीबाट गीत खूबसूरत। ओके, सो गीत पछि फेरि पनि बेला भइसकेको छ अर्को एउटा टिप्स नै भन्ने। हजुर मित्र, जीवन संघर्षपूर्ण हुँदै जाँदा तपाईँले के गर्न सक्नुहुन्छ त? सो यही सम्बन्धी अर्को टिप रहेको छ, आफ्नो भावनाहरू व्यक्त गर्नुहोस्। हजुर, जीवनमा तपाईँ संघर्षबाट जुझिराख्नु भएको बेला तपाईँलाई लाग्न सक्छ कि आफ्नो भावनालाई व्यक्त नगरेर तपाईँले केही राम्रो गरिराख्नु भएको छ। आफ्नो भावना दुःखहरू लुकाएर तपाईँ भावना र दुःखहरूबाट भागिराख्नु भएको हुन्छ। बिस्तारै यी भावनाहरूले तपाईँलाई भेटिहाल्छ र तपाईँलाई अझ बढी गाह्रो पुग्न जान्छ। त्यसैले भावनाहरूलाई व्यक्त गर्नुहोस्, आफ्नो दुःख आफ्नो नजिकको व्यक्तिसँग बाँड्नुहोस्। अलराइट, यो टिप मैले तपाईँलाई दिइसके, अब भने फेरि पनि गीत नै सुन्नेछौ। हामी सुन्नेछौ गीत अंगाल्नेछु। यो गीत नरेन लिम्बूको आवाजमा रहेको छ।

अराइट मित्र भर्खरै हामीले सुन्यौं गीत अंगाल्ने छु बाई नरेन लिम्बू कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा आज म तपाईँलाई भन्दैछु केही टिप्स जीवन संघर्ष पूर्ण हुँदै जाँदा तपाईँले के गर्न सक्नुहुन्छ यही सम्बन्धी सो अर्को एउटा टिप रहेको छ मित्र यो तपाईँले बुझ्नु जरुरी हुन्छ कि स्थिति सदा एकै रहँदैन हजुर जब तपाईँ कठिनाईको समयबाट गुज्रिराख्नु भएको हुन्छ तब यो सदा याद राख्नु कि यस्तो स्थिति सदा रहिरहँदैन जस्तो पनि स्थिति बदलिहाल्छ समय बलवान हुन्छ परिस्थिति बिस्तारै बदलिँदै जान्छ त्यसैले कठिनाईको समय पनि अवश्य नै बित्छ ओके मित्र फेरि पनि गीत सुन्ने बेला भइसकेको छ अब हामी सुन्नेछौ गीत फुल भुलैया 3 मुभीबाट टाइटल ट्र्याक यस गीतको सिङ्गर्सहरू हुनुहुन्छ पिटबुल दिलजित दोसान्ज नीरज श्रीधर म्युजिक तनिष्क बाक्सी र प्रीतमले दिनुभएको छ लिरिक्स ध्रुव योगी र समीरको रहेको छ इङ्ग्लिस भर्जन कम्पोजिसन रहेको छ पिटबुलको मित्र यो गीत हामी सुन्नेछौ र यो गीतपछि फेरि पनि म लिनेछु अर्को एउटा छोटो ब्रेक ब्रेकपछि कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा म युक्ता फेरि पनि आउनेछु र तपाईँलाई अरू पनि टिप्सहरू र रमाइलो रमाइलो गीत सुनाउनेछु स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्जलाई चेन्ज नगर्नु

0: कार्यक्रम कलियुग टाइम्स कलियुग टाइम्स
1: Hollywood Times, every day, 11 to 12 p.m.
2: Farki farki, yaw suma, timro manko nazikai. Farki farki, yaw suma, timro garko nazikai.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising, affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
6: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
7: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
6: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
8: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511 4910511 98511709
9: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक

0: stay on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 MHz.
1: Gibbs 98.3 FM, your companion.
0: Gibbs FM 98.3 presents Beauty, Health and Lifestyle. ब्रेकपछि म युक्त तपाईँलाई पुनः स्वागत गर्दैछु कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा. हजुर, यस कार्यक्रममा म तपाईँलाई टिप दिँदैछु जीवन सङ्घर्षपूर्ण हुँदै जाँदा तपाईँले के गर्न सक्नुहुन्छ यही सम्बन्धी. ओके, स्टेशन हो किप्स एफएम 98.3 MHz. सो अर्को एउटा टिप रहेको छ, स्थितिलाई राम्रो बनाउने प्रयास जारी राख्नुहोस्. कहिलेकाहीँ हामीले जे जति गरे पनि सफलता पाउँदैनौँ र तपाईँलाई लाग्न सक्छ कि स्थिति जस्तोको त्यस्तै भइरहेको छ. तर पनि मित्र, याद राख्नुहोला, यस्तो भयो भन्दैमा सफलता कहिले पनि प्राप्त नहुने भन्ने चाहिँ हुँदैन. आफ्नो प्रयासलाई नछोड्नुहोला र स्थितिलाई अझ राम्रो बनाउने प्रयास सदा जारी राख्नुहोला. हजुर, अर्को एउटा टिप पछि फेरि पनि हामी गीत नै सुन्नेछौँ. भने गीत हामी सुन्नेछौँ विवश जेके र एमसी ब्ल्याकस्टरको ल है. यस गीतको राइटर, कम्पोजर र पर्फर्मर्स हुनुहुन्छ विवश जेके र एमसी ब्ल्याकस्टर. मिक्सिङमा स्ट्रिङ बेबियनको रहेको छ.

आफूलाई कमजोर ठान्नु नहोस्, आफूमा विश्वास राख्नुहोस्। तपाईले अवश्य पनि आफ्नो स्थिति बदल्न सक्नुहुन्छ। जीवनले सदा परीक्षा लिन्छ र यो परीक्षाले तपाईलाई बलवान बनाउनेछ र तपाई अवश्य जित्नुहुनेछ। हजुर मित्र, यो अर्को एउटा टिप मैले तपाईँलाई भनिसके। ओके, फेरि पनि गीततिर नै म अगाडि बढ्न चाहन्छु। सो अब हामी गीत सुन्नेछौ। अच्छा चिला दिया, यस गीतको सिङ्गर र म्युजिसियन हुनुहुन्छ बी प्राक। कम्पोजर र लिरिसिस्ट यस गीतको हुनुहुन्छ जानी।

हजुर मित्र, हामीले भर्खरै सुन्यौँ गीत ल है कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा। सो यस कार्यक्रममा आज म तपाईँलाई टिप दिँदैछु, जीवन सङ्घर्ष पूर्ण हुँदै जाँदा तपाईँले के गर्न सक्नुहुन्छ। यस्तै अर्को एउटा टिप रहेको छ, आफूलाई कमजोर नठान्नुहोस्। हजुर मित्र, जीवन यात्रा भनेको अलिक गाह्रो त हुन्छ नै, यसमा सङ्घर्ष हुन्छ, कठिनाई हुन्छ, तर कहिले पनि

ओके एक मित्र हामी भर्खरै सुन्यौ गीत अच्छा सिला दिया। हजुर मित्र, कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा म तपाईँलाई भन्दैछु सङ्घर्षपूर्ण जीवन हुँदा के गर्न सक्छौँ। सो फेरि पनि टिप नै दिन चाहन्छु मित्र, हामी वर्तमानमा जिउनु पर्छ। जीवनमा कठिनाइहरू त अवश्य आउँछ, तर भविष्यको चिन्ता गरेर आफ्नो वर्तमानलाई नबिगार्नुहोस्। भविष्य राम्रो बनाउनको लागि तपाईँले योजना बनाउनुहोस् र त्यसलाई कार्यान्वयन गर्नुहोस्। तर भविष्यमा यस्तो होला त्यस्तो होला भनेर चिन्ता नलिनुहोस्। अलराइट मित्र, यो टिप मैले तपाईँलाई भनिसकेँ। सो अब हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आइसकेको छौँ। मलाई लाग्छ आजको यो टिप्सहरू तपाईँलाई राम्रो नै लाग्यो होला, अनि यो टिप्सहरू तपाईँले आफ्नो लाइफमा पर्यो भने अवश्य प्रयोग पनि गर्नुहुन्छ। सो कार्यक्रमबाट अब मेरो पनि बिदा माग्ने बेला भइसकेको छ। कार्यक्रम कस्तो लाग्यो तपाईँले हामीलाई फिडब्याक दिन सक्नुहुन्छ हाम्रो फेसबुक पेजमा। फेसबुक पेजको एड्रेस रहेको छ facebook.com/gipsfm। अलराइट, तपाईँको लागि म एउटा गीत राख्न चाहन्छु। अब हामी सुन्नेछौँ गीत त्याग बाई विवश जेके। यसको राइटर कम्पोजर र पर्फर्मर हुनुहुन्छ विवश जेके। प्रोड्युसिङ मिक्सिङ मास्टरिङ गर्नुभएको छ विभिनले। अलराइट, यो गीत छोड्दै अब म युक्ता पनि तपाईँसँग बिदा माग्न चाहन्छु। नमस्कार।

0: life-changing quotes. जीवन भनेको साइकल चलाउनु जस्तै हो। आफ्नो सन्तुलन कायम राख्नको लागि तपाईँ अघि बढिरहनु पर्छ। यो भनाइ हो अल्बर्ट आइन्स्टाइनको।
1: नेपाली पॉप फ्ल्याशब्याक Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m. and Saturday 5 p.m.

0: enjoy 60s, 70s and 80s Bollywood numbers.
1: Chandan Sabadan, Chanchal Chitvan, Dheere Se Tera Ye Muskaan.
0: Bollywood Golden Hits.
2: Kayavali Pyar Ka Dushman Hai.
0: Every Monday and Friday, 10 p.m. Sunday and Tuesday, 4 p.m.
3: Hey, bachna, ae haseeno, lo main aa gaya.
4: Swastha Jeevan, Sukhi Jeevan, Halesi Clinic, Sadhai Tapai Sangha.
5: 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
6: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
0: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511
7: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
8: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
7: किन एएसी लाइट ब्रिक नै
8: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
7: वाह मैले खोजेको जस्तै रहेछ
8: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-12-35-444
9: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
11: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
12: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
13: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
12: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
13: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
14: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
0: 01-42-35-888 98-12-35-888
15: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
16: Babu, paniko bill tiri de lo.
17: La, tiri de.
18: Babu, batti ko bill tiri de aaja.
17: La la, tiri de.
16: Dada, internet ko pani last dino hai aaja.
17: La, tyo pani tiri de.
16: Tara, sabai kura eti chite kasari tiris.
17: Kinaki masanga, hamro patra cha.
18: Hamro patra ta masanga pani cha. Tara payment. कसरी
17: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
0: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर
6: तपाईँको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्
19: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
20: Keeps FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
21: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
22: Chemical X.
23: On Kips 98.3.
24: Bob at 98.3.
22: Chemical X.
23: Enjoy.
22: X.

0: Chemical X.
1: On Kids 98.3.
2: Fog at 98.3.
0: Chemical X.
1: Enjoy.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
1: नेपाली चलचित्रका सदाबहार गीतहरू Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on Keeps FM 98.3.

life-changing quotes. म निराश भएर मर्दिन, जीवन पूर्ण रूपले बाँचेपछि मात्र म मर्छु। यो भनाई हो विला काथरको।

0: You can dance.
1: You can sing. All you gotta do is
2: just tune in.
1: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
3: Amilai Sunhos, www.kipsfm.com Marfot. Just tune in, Radio Naya Generation Co.
1: Motorcycle battery, EGUS.
2: Just tune in.
1: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
3: Amilai Sunhos, www.kipsfm.com Marfot. Just tune in, Radio Naya Generation Co.
1: Motorcycle battery, easy exchange offer.
4: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरु एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरु लग्नुहोस्।
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: 20 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: यु क्यान डान्स,
4: यु क्यान सिङ, ऑल यु गॉट टु डु इज
5: जस्ट ट्यून इन
4: KIPS FM 98.3 MHz, your companion, the radio of new generation.
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
1: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
1: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
7: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
8: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
9: 01-42-35-888, 98-12-35-888।
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
12: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस्ट वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
13: एक फूल झरेर के भो, एक फूल झरेर के भो।
14: नेपाली सुपर हिट्स।

0: तपाईं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स 98.3 एफएम मा सुन्दै हुनुहुन्छ गजल संसार

0: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
1: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा।
2: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट,
1: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
2: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
0: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
3: 01-42-35-888 98-12-35-888।
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: KIPS 98.3 FM, your company.
2: मन को तार, नया छा विचार, समृद्धि को आधार, मन संग जोड़िए को।
0: तीस वर्ष देखि इंटरनेट को स्पीड में मात्र होइन, प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिङ्क मन संग जोड़िए को तार तपाईलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: KIPS 98.3 FM, your companion.
3: KIPS 98.3 FM मा सुन्दै हुनुहुन्छ गजल संसार।

0: uh-uh. Don't change the station. We'll be right back. You are listening to Kips FM 98.3 MHz, your companion. Just tune in.
1: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर. तपाईँको कार, भ्यान, एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्.
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678, 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.

0: compact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
1: नमस्कार अनि हार्दिक स्वागत छ। तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 FM।
2: हजुर नमस्ते अनि स्वागत छ, यो किप्स FM 98.3।
3: नमस्कार किप्स 98.3 FM।
4: यो हो किप्स 98.3 FM। तपाईँसँगको सहयात्रा।
5: किप्स 98.3 FM मा सुन्दै हुनुहुन्छ गजल संसार।

0: Are listening to Keeps FM 98.3 megahertz, your companion.
1: किप्स 98.3 FM को आजको सम्पूर्ण नियमित प्रसारण यहीँ सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौँ। शुभरात्री।